0: You are listening to Radio Amat Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: It's 10 o'clock.
3: It's 10 o'clock.
2: Hourly time check is brought to you by Radio Amat. Jhan Rang Amat.
0: You are listening to Radio Amat Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: Welcome to Radio Amat 88.4.
4: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनारसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780, व्हाट्सएप नंबर 0342-26-48-435।
5: دانی وی داغونه وی اغه د پاره اشما پروډکټ یوز کړئ، ان شاء الله مغب مکمل صفا شي.
6: ز سمیر د مصری بانډا محل حسن هیلنا ز په مصری بانډا کې د 13 لسو کالونه د کاسمیټکس کاروبار کوم. پکور کے ملکی اور غیر ملکی ہر قسمہ پروڈکٹ خرسوما ما پجون کے دس کپنی نہ لیدلی چھ خلق و سر دمرا مین اور خلق و تا دمرا فائدہ ملاوی گی آگا کپنی دا اشما کپنی دا چی اچھا اشما پروڈکٹ پکاری ما سرا ملاوی گی اور پا گارنٹی سر بورکوں پاکستان زندہ آباد اشما کاسمیٹکس پائندہ آباد

0: डरता हूँ मौत है मगर डरता हूँ मौत से मगर मरना जरूर है, लरसता हूँ कफन से मगर पहना जरूर है। हो जाता हूँ गमगीन जनाजे को देख कर, लेकिन मेरा जनाजा भी उठना जरूर है। वेलकम बैक प्रोग्राम की ओर, मोस्ट वेलकम पखेर राले हर कलेस तले मशे। गुड आफ्टरनून प्रोग्राम ते लिखी की स्टार्स खखा मा ते लिखी की मजार बिल्कुल स्टार्स राय स्टार्स सजेशन स्टार्स लवान दी जुन मा जरा रवान दी वर्सर वर्सर स्टार्स मैसेज टेलीफोन कॉल पर लवसी बैक टू बैक रवान दी सवाल मिकड़े दी ची ओपलार विरासत के द्रू जामनो ता दीर्श लग रुपया प्रेखो देवी अवल जुई तलस लका द्वेम तलस लको द्रीम तलस लका पहले जुई ची कमदी कूर जुड़ को आदू को द्वेम जी भी कुर्बान जान लका रुवार रवान को द्रीम जी भी वेजोक बाहर लाड़ो कम यो कामयाबी वागस्त जनाब। अस्सलाम वालेकुम। जी सो खबर कभी दुखम जेना। हेलो अस्सलाम वालेकुम। सो खबर कभी दुखम जेना।
1: अकर शबाब ने अब्दुल हादी से।
0: अब्दुल हादी से गए खे सियत तखदे तलाजवंदी।
1: अमन अमन ने मजा भाई तासु से।
0: जबेल गुल ठीक ठाक हम तलाजवंदी।
1: आओ का ना वाले मार को ने
0: माशाल्लाह माशाल्लाह अल्लाह दी बंदी साता
1: करंगे से बाजार रे
0: जबेल गुल ठीक ठाक के मा तखिस यत तखदे
1: अमन अमन को काल दाखल पगरमी बाने वाला रोमा
0: काल बवाखले मा कुछ से खबर खो के मन खल को सर खबर हो के मन तजरा तवा तसवे जे कमियो कामयाब दे
1: मजा को मे जे कम दुबई तलाड़ा कना
0: دوبے دنه تدری قربان بہر مل تتلی دی کو دوبے دک اٹلی دک مل تاری او ملتے بس بہر تے پاکستان دا بہر تلی دی
1: لکتی بہر لاڑ واغا کامیاب
0: کو ہاں لکتی وچ بہر لاڑ پاکستان کے سنشتا ہاں
1: واغا کامیاب تو بیا
0: کھڑی رجا تے مندنا جب مخ کی گور مجسد دی خان
1: سندر رات پلے کا
0: وائے قربان کما سندرا وچ
1: دولت بجی دی بھی خوب آیا ما
0: مالا دا وسنگ سندر چ دورت بجی تو بے خوب ہے خلق پ دورت بجی کو دکھے گی زبل سندر بات اپلے کما خا
1: چرنگا
0: بل سندر بات اپلے کما دورت بجو والا سندر نہ بقلار شو بل بات اپلے کما خا
1: چلو بالا دا خپل خو اپلے گا
0: خازا ٹھیک شو زڈی رضات مہربانی شکریہ ٹیلیفون کال کولو عبد الہادی راغلو د چرتا نا دا آواز ہور د کنا غرات وئی چھ دولت بجی دو بے خوب ہے مدغ سندر رات اپلے کما ہتی قربان جی دولت بجی خلق بے خوب نہیں دولت بجی مکمل خلق دوی خاص السلام علیکم وعلیکم
1: السلام محمد یار بھائی چرنگا چلا
0: ز بالکل ٹھیک ٹھاک ما سو خبر کی جما بخیال ٹماٹر والا دے کنا
1: گھر
0: مکان رہتا گھر مکان شاباس پاس پہ بلے رہتا جشنا راضی او کچا پکی گٹھا اکڑلا
1: کامیاب چکو مدا کنا کامیاب اگ انسان دا چچا میلا جوڑ کرا وا دے او کہ ولے تی رزق ما میلا کو چکو مدا پالا بو پریز دے کنا اے تا سی موری کو نہ دا کو تا کو چکو مدا وا دو کرے بس میلا دے پر جوڑ کرا دا دے شکار ہو کے
0: ہاں لکدا خبر دا
1: او بس چکو مدا گانر تو ولا گول احمد رحمت اللہ چکو مدا اور سلام مولا در کئی وای رزل پہ میں خلاص کرے چاند توار کرے
0: خل ډیر مننه خدا سندر بغزه پیدا کوم نه غب کیندره وړي خدا به هر حال دې سره چبل سندر یو بات اپلای کوم خا
1: ټیک
0: ډیر ځات مهرباني شکریہ ټلیفون کال کول وای چې پاس ببلې راته کار کړی आवाजونه چې آشنا راځي او سبل سے کسی کړ د خډیر مننه دا سندر ستانه پیدا کیږي او بغبل سندر ټول ته ډالې د خکر

0: जी जनाब, आप कॉल कर रहे हैं हमें 03449363366 के ऊपर, और एक और कॉलर हैं जी हमारे साथ। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम सुनील सर, क्या हाल है
0: जी? अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह, अल्लाह का करम है। असद अंकल है हमारे साथ मेरे ख्याल में।
1: बिल्कुल बिल्कुल, खैर जी सर, 3-4-4-4-5 दिन गैर हाजिर रहा जरा।
0: हाँ, हम भी सोच रहे थे कि सर किधर चले गए हैं।
1: वो लकी मरवत गया था भाई गाँव, मतलब तो बताया नहीं था, कजन का वाले साहब को घुटनों में तकलीफ थी।
0: अच्छा अच्छा, ठीक है, बिल्कुल।
1: तो वो तो मेरे पास पड़ी थी काफी, उसमें काफी होती आयल था, तो मैं ले गया था ना।
0: अच्छा जी, माशाल्लाह।
1: तो मैंने कहा इतने तक मैं नहीं जाऊंगा जब तक उसका हाल वाल मुझे मुकम्मल ना आ जाए ना। तो आप यकीन रखे, तीसरे दिन वो उसका वारिस साहब मस्जिद आया, पहले बैठ कर नमाज पढ़ता था, और तीसरे दिन उसने खड़े होकर नमाज पढ़ी और मुझे कहा कि कितने पैसे लगे हैं। मैंने कहा 1 रुपया नहीं, किसने कहा 1000 रुपये उसने दे दिए।
0: अच्छा जी, माशाल्लाह, यानी कि आप खुद रिजल्ट भी देख के आए हैं वहाँ से, माशाल्लाह।
1: हाँ, तो मैंने कहा मैं जाता नहीं जब तक वो ये क्लियर नहीं हो जाए ना, क्लियर हो जाए ना। कहना मैंने कहा अगर हुआ तो एक और भिजवा दूंगा। तो पहले वो बेचारा बैठ कर नमाज पढ़ता था, और मैंने खुद जगह तीसरे दिन खड़े होकर नमाज पढ़ा, और इतनी दुआएं दे रहा था आपको, खास कर आपको, क्योंकि आपका नाम तो उसको नहीं जानता था, कैसे करते जिस कंपनी का वो मालिक है।
0: सही जी।
1: तो आज आया हूँ तो बड़ी दुआएं दे रहा था आपको, बड़ी दुआएं दे रहा था।
0: माशाल्लाह, ये अल्लाह ताला का करम है, अल्लाह ताला ने हमारे प्रोडक्ट के अंदर वो शिफा रखी है।
1: लकी मरत में अगर कहीं कोई कोई दुकान हो सकता है तो हकीकत लकी मरत वहाँ पर आपके बड़ा वो चल जाएगा
0: इंशाल्लाह। इंशाल्लाह जी, जिस तरह टांक में हम पहुँच गए हैं तो इंशाल्लाह ऐसा से लकी का FM भी हम ले लेंगे, तो लकी का जब FM हम लेंगे तो पूरा इलाका उसके अंडर आ जाता है, तो इंशाल्लाह सारी अवेलेबिलिटी।
1: लकी काफी वसी इलाका है ना, और काफी वो लोग हैं, अच्छे लोग हैं, बहुत अच्छे लोग हैं।
0: आपकी भी मेहरबानी, शुक्रिया कि आपने हमारी प्रोडक्ट को आगे किया है और वहाँ से और आगे जाएगी। और सबसे बड़ी बात ये है कि देखिये वो कितनी खुशी हुई, क्योंकि एक बंदा जो बैठ के नमाज पढ़ता था वो आप खुद माशाल्लाह खड़े होके अपनी फर्ज की अदायगी सही तरीके से करने लगा।
1: उसकी तकलीफ को दूर कर दिया ना, उसको तकलीफ को दूर कर दिया बेचारे को,
0: दूर कर दिया बिल्कुल। तो माशाल्लाह, इतनी प्यारी प्रोडक्ट है हमारी, आपने पहले इस्तेमाल किया फिर अपने रिश्तेदार को दिया, तो इंशाल्लाह जितने सुन रहे हैं टांग के लोग भाई, जिनके घर लोगों के घरों के अंदर ऐसे लोग मौजूद है, जरूर इस्तेमाल करें और इंशाल्लाह फायदा होगा।
1: और कोई खिदमत तरफ?
0: बहुत शुक्रिया जनाब, बहुत शुक्रिया, थैंक यू, थैंक यू। ओके जनाब, और हमारे साथ ये देख रहे हैं जनाब टांग के, हमारे साथ ये प्रोडक्ट इस वक्त टांग के अंदर बहुत ही ज्यादा वायरल है हमारी ये प्रोडक्ट, केसन शिफा दर्द जो है, अल्हम्दुलिल्लाह जिस तरीके से लोग फीडबैक हमें कर रहे हैं, और न सिर्फ टांग में बल्कि डेरा में भी अल्हम्दुलिल्लाह रोजाना 4-5-6 लोग आ रहे होते हैं केसन शॉप पर और हमारी शॉप से खरीद रहे होते हैं। इसी तरीके से पहाड़पुर में भी, क्योंकि इतने प्रीमियम किस्म के हमने प्रोडक्ट भाई बनाकर दिए आप लोगों को कि आप जब इस्तेमाल करते हैं तो भाई फौरन इंस्टेंट 2-3 दिन के अंदर आपको शिफा मिल जाती है। राजा गफूर फ्रॉम पानगिराई जी, अस्सलाम वालेकुम।
2: वालेकुम सलाम सर जी, खैरियत है, ठीक हो?
0: अल्हम्दुलिल्लाह सही, तुसा सुनो ठीक ठाक वे?
2: अल्लाह पाक दा शुक्र है, ठीक ठाक, थोड़ो खैर खैरियत है?
0: खैर खैरियत है, केसन दे कस्टमर आंदे वंदे खड़े ने तोरे सही या मंगदे वंदे तोरे कोल?
2: कस्टमर तो आज भी आए ने, उना को फक्की जरूरत है, शाका ताली ते मोटापे आने बड़ी जरूरत है, इंशाल्लाह जरा ना वो जल्द जल्द तुसा साडे पहुंचाओ।
0: ठीक है जी, इंशाल्लाह वो भी बस जिवे रेडी थी दी तो इंशाल्लाह टेस्ट वगैरह क्लियर थी के उंदी क्लियरेंस ठीक है, इंशाल्लाह तोरो पहुंच वैसी
2: आज भी हो टक टक टक रे बने 2500 दा सामान मेरे को बाकी जरा आई ओ चाह के गिन गए।
0: अच्छा, किसे किसे तोरे को गिन गए? नो बिरा सुन दे पे उस नहीं वक्त, मेरे ख्याल केरे इलाके को लाया वदन तोरो?
2: केसन
0: दे दीवाने हन कोई जेरे केसन को गुलेंदे वतन मतलब
2: मेहरबानी
0: ना लोगों की, तुसा अपने को सारे प्रोडक्ट अवेलेबल रखे ने वे?
2: استعمال
0: کال کٹ گئی ان کی ڈراپ ہو گئی سوری معذرت اور یہ راج غفور ہمارے ساتھ پنج گرائی سے ہیں جناب اور پنج گرائی پنجاب کی طرف ہے ٹھیک ہے جناب دریا خان کے اس طرف تو جو لوگ ہمیں پنجاب سائڈ کے اوپر سنتے ہیں تو پنج گرائی میں ہمارا سیل پوائنٹ ہے راج غفور ٹھیک ہے جناب ٹانک کا ایک سیل پوائنٹ میں بتانا بھول جاؤں گا بلال مارکیٹ کے اندر ہیں جناب نسیم کاسمیٹکس نسیم جنرل اسٹور تو آپ وہاں پر بھی کرسن کے پروڈکٹ طلب کر سکتے ہیں جناب اور ان سے خرید سکتے ہیں چاچا فتح خان آ چکے ہیں جی السلام علیکم چاچا وعلیکم السلام چاچا کیویں حال ہے ٹھیک ٹھاک ہی کرم ہے اللہ دسائی ٹھیک ٹھاک ہے تسا سنا سو موسم کیویں ہے کچھ جھڑی شڑی ہے یا دھوپ ہے تھوڑے پاس ہے اچھا موسم چنگا ٹھیک ہے مطلب اوور آل ہر پاس یہ خبر آنی پی کہ بدل آ گیا جی پہاڑ پور کی آواز میں پی نا ساری بالکل بالکل بالکل پہاڑ پور ہی ہے صحیح پہاڑ پور والے ایف ایم بھی آواز میں نہیں پی ساری نا نماز پڑھتے ہیں لیکن جی سارا آئل استعمال کیا دوسری دیوار وہ ماشاء اللہ تیجی دیوار والا کے کھڑے تھے کہ نماز پڑھنا شروع کر چھوڑے انہوں نے راجا غفور کو بہت زیادہ سیل تھی نے سارا شفا درد بہت ہی زیادہ گھنویں دن سارے کول تے بار بار کال کریں دن ہر ہفتے کے ساتھ شفا درد بھیجو اتنے ہی ماشاءاللہ اتنے ہی لوگ جرے شفا یاب تھی چکے ہیں
1: ہم تے لوگ بڑا گھن کے راجا پیاد ہے آج کال کئی روز ایک بھائی تے لوگ بھائی چلو گھر گھن جاتا ہی کورا مارے ڈاکٹر کو نہیں کوال کا لینا ڈاکٹر تک مان گھن کوئی کام نہیں سیدھا نہیں تو ڈاکٹر نہیں مگر گولی کھاؤ پیا ٹیکا لگاؤ تو گھر پیسے دے کے
0: بالکل مالش کرو تو انشاءاللہ فوراً تو آپ کو ایک دو دیاں دی سیدھی سمجھ آ ویندی کہ پہلے کتنی تکلیف آئی کتنا درد رہندا ہے تے کتنے درد والے گولیاں کھانے میں بالکل درد کل جان چھٹ ویندی ہے ٹھیک ہے چاچا جی بہت مہربانی تہاڈی شکریہ
1: خلیل صاحب جوان دو نمبر کام ہوندا تاں اس طرح لمبا نہیں چلدا نا
0: ہائے اصل گل ہن کیتی ہے
1: واسطے گل ہاں ایک دھیان ہوندا دو دھیان ہوندا تے چلدا کدا دا چلدا تے کم یاد نہیں تک لگن دیتا نا
0: ہاں الحمدللہ الحمدللہ اج دیکھو
1: کہ غفور کو ڈیڑھ ڈیڑھ سلام تھی گیا تے
0: حاجی امیر کو میرے سلام اسپیشل ریوائز ہے کہ حاجی خلیل کو سلام دیتے ہیں
1: حاجی امیر لال نے کو کیا کاری کیا تھا
0: بس ٹھیک ہے میں نے سلام دیا انہوں کو ٹھیک ہے صحیح بہت شکریہ اور ہمارے ساتھ چاچا فتح خان اور کہہ رہے تھے کہ اتنے عرصے سے جو کمپنی چل رہی ہے تو کچھ تو ہے اس کمپنی کے اندر ہے جناب پہلے صرف ڈیرا ایف ایم ہوتا تھا پھر ڈیرا کے لوگوں کو ہم نے خوبصورتیاں بانٹی شفا بانٹی ہیلتھ بانٹی صحت بانٹی پھر پہاڑ پور کی طرف گئے پہاڑ پور والوں کو پیارا کیا ان کو صحت سے فیض یاب کیا الحمدللہ اور اب ٹانک میں موجود ہیں تو کمپنی کی طرح کی ایک پروڈکٹ سے یہ امپائر کھڑا ہو گیا اتنا بڑا 32 پروڈکٹ اس کمپنی کے آ چکے ہیں جناب 32 پروڈکٹ آج میں نے بات اس کے حوالے سے کرنی تھی اسکپ ہو گئی میرے مائنڈ سے بات کہ کیسن وہ پہلی کمپنی ہے اس وقت پاکستان کی صرف ایف ایم کی دنیا کی نہیں پہلی کمپنی ہے کیسن پورے پاکستان کی کہ جس کے پاس سب سے زیادہ رینج جو ہے صابن کی ہے 7 قسم کے سوپ ہیں کیسن کے پاس اور آپ سوچ رہے ہوں گے بھائی کمپنیاں تو بس ایک دو صابن بناتی ہیں اور اس کے بعد کیا ضرورت ہے 7-8 صابن بنانے کی بھائی میں کہتا ہوں 20 صابن بنانے کی ضرورت ہے ہر بیماری کے ساتھ ایک علیحدہ چیز جڑی ہوئی ہے جب وہ استعمال کریں گے تو آپ کو فائدہ ہوگا اب کیسن کے پاس 7 قسم کے صابن ہیں نمبر 1 بکری کے دودھ کا صابن ہے جس کو ہم بولتے ہیں ملکی سوپ نمبر ٹو ہمارے پاس زعفرانی صابن ہے جو زعفران سندر اور ہلدی سے بنا ہوا ہے, ٹھیک ہے جناب. نمبر تین ہمارے پاس رائس کا سوپ ہے جو کہ چاول سے بنا ہوا ہے. نمبر چار ہمارے پاس کوجک ایسڈ جو کہ چکندر سے بنا ہوا ہے. نمبر پانچ ہمارے پاس اپٹن کا صابن ہے جو کہ اپٹن سے بنا ہوا ہے. نمبر چھ ہمارے پاس گلوٹا وائٹ سوپ ہے جو کہ گلوٹاتھیون سے بنا ہوا ہے. نمبر سات ہمارے

0: 8:10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman. Welcome to Radio Aman 88.4. You are listening to Radio Aman Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: क्या आप बालों के गिरने, खुश्की और कमजोर बालों से परेशान हैं? अब फिक्र छोड़ दें, क्योंकि आ गया है डॉक्टर जैन हेयर ऑयल और शैम्पू आपके बालों की मुकम्मल हिफाजत के लिए। कुदरती अज्जा से तैयार करदा बालों की जड़ों को मजबूत बनाएं, बालों को दे कुदरती चमक और नरमी, खुश्की और हेयर फॉल में मददगार। डॉक्टर जैन हेयर ऑयल आपके बालों को इजायत फराहम करें, जबकि डॉक्टर जैन शैम्पू गहराई से साफ करके ताजगी देता है। सिर्फ चंद हफ्तों के इस्तेमाल के बाद महसूस करें मजबूत, घने और सेहतमंद बाल। अपनी खूबसूरती में इजाफा करें और अपने बालों को दें बेहतरीन केयर। आज ही इस्तेमाल करें डॉक्टर जैन हेयर ऑयल और शैम्पू, क्योंकि खूबसूरत बाल आपकी पहचान है। तो पता याद रखिए, हमजा जनरल स्टोर, न्यू बनारसी होटल, टांग सिटी। मोबाइल नंबर 0344-93-63-780। व्हाट्सएप नंबर 0342-26-48-435।
3: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. The Vikhtano Kulakri Yo Padwa or Vikhtano Lawar Kavi Yo Kudrati Chamak. Chamak. آیا ستاسو په ویښتانو کې خشکی ده؟ ویښتان مو غورځیږي؟ ویښتان مو وده نه کوي یا مو ویښتان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فاره دی. کوم چې ستاسو د ویښتو خشکی، خارښ په مکمل توګه ختموي، نو بالکل جی هم اوس ځان له انتخاب وکړئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل، چې هایست مو یو فدوشی. نو د ملاویدو پتا یاد ساتئ، فرنٹیر فرنیچر، چارفائی، نایلون مارٹ، مد مقابل گلی گلابی فم، ٹانگ سٹی. رابطہ نمبر 0343-912-1745.
4: دا آواز دی دو مینے، دا آواز دی دو خوشحالے، او دا آواز دی دو امن. ریڈیو امن، جوان رنگ امن.
5: زندگی میں سکون سہ سے جڑا ہوتا ہے، اور جب علاج قدرتی ہو تو یقین خود بہت بڑھ جاتا ہے. اشما ہربل آئل، قدرت کا علاج، سکون کا احساس اور شفا کا بھروسہ. اشما ہربل آئل قدرتی جڑی بوٹیوں سے تیار کردہ ایک ایسا آئل جو بے شمار بیماریوں میں مفید ہے، جیسا کہ معدے کی تیزابیت، جلن، بدہضمی، بوک کی کمی، قبض، دل اور گردوں کی تکلیف، جوڑوں اور پٹوں کے درد، سر درد، منہ کے چالے، یہ سب تکلیف اب ختم، کیونکہ حل ہے صرف اور صرف اشما ہربل آئل. قدرتی جڑی بوٹیوں سے تیار کردہ یہ شفا بخش آئل جسم کے اندر اور باہر دونوں کے لیے مفید. اشما ہربل آئل، قدرت کا مکمل علاج، ہر درد کا آسان حل.